0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ।

0: कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 23 गते शुक्रबार, सन् 2026 अक्टोबर 9 तारीख असोज कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
0: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर भएको विश्लेषकको भनाई।
1: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी औसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
4: सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
0: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने। डब्ल्यूटीओको प्रक्षेपण, एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
1: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेको सी त्रिशुली, हिमबाडी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउनै लागेका ठूला चाड़ पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मरमतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरणीको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाण्डु टोखा छहरे गंखार पुल आप्रजर्जा लच्याङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरिएको छ। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ। सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट, धादिङ, चितवन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अप्नाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। गोर्खापत्रमा खबर छ।
3: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग डेढ़ महिनादेखि अवरूद्ध छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ। गएको भदौ 10 भोटेको कोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरुङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको एक महिनापछि असोज 10-11 कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ। यसले कोरोला नाकाबाट पनि सामान ल्याउन बन्द छ। लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन्। आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन्। केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन्, तर त्यसरी सामान ल्याउँदा ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ। यसले पनि मूल्य बढ़न पुगेको छ। आजको गोर्खा कारोबार दैनिकमा खबर छ।
2: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज 18 उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो, तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे, दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2 लाख भन्दा बढ़ी मतपत्र छापिएको बताउनुभयो। मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन्। आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय तोकिएको छ, तर साँझ समय लाग्ने आकलन गरिएको छ। हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकेपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेकमा गर्ने तयारी छ। दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनु भएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारीको वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउने बारे संविधानले केही बोलेको छैन, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनु हुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाई छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
2: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम साह कोटालाई राज्यका केही संवेदनशील सूचना चोआउट गरेको अभियोग दाहालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
3: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको विशेष टोलीले सुन बरामद गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। केही दिनदेखि सुन लुकाएर राखेको सूचनाका आधारमा एउटा घरमा रेकी गरिरहेको टोलीले हिजोकै व्यक्तिसहित सुन बरामद गरेको हो। बरामद भए लगत्तै परीक्षण र नापतौल लिने काम समेत प्रहरीले गरिसकेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो अप्रशोधित सुन भेटेको प्रहरीको भनाई छ। प्रहरी स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखेको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। बरामद सुनमा 3 चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा दशैंमा पशुपंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला।
6: होइन ए दाई, यति कुरामै किन चिन्ता लिनुभएको, आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
1: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीन बीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अस्तन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेड़ा, च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्र यसपटक 40,000 संख्यामा खसी, बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
6: दशैंमा पशु चौपाया तथा पशुपक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशुपक्षी बेचेर कतिपयले मुख्य चाडपर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र को विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
6: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशुपक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा अरू नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
7: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुनसक्छ, बंगुर हुनसक्छ, खसी बोका हुनसक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
6: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाडीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नुहुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशुपक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला स्वास्थ्य परीक्षण अर्थात भेटेरिनरी जाँच गर्नु महत्वपूर्ण हुन्छ। फेरि पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर पशुस्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ र त्यो कागज सहित उहाँहरूले चाहिँ चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ। उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
6: दशैंका बेला हुने पशुजन्य कारोबारले पशुपालन व्यवसाय र उद्यमी किसानलाई कमाईको अवसर बन्छ, तर ढुवानीमा हुने असावधानीले फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
4: दशैंमा हुने पशुपन्छीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकार हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाईपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्योल पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
9: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ़दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रूपमा वृद्धि भइरहेको छ। तर देशको झण्डै 99% जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमानको तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपभोग गर्ने 100 ग्राहक मध्ये 27 जनाले मात्र डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्ने गरेका छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवजावतको खर्च बचत गर्छ, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ्छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार डिजिटल माध्यमबाट विद्युत महसूल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
6: अब विदेशको खबर। मध्य पूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमीकण्डक्टर सर्भर तथा अरू उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवे आलाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
7: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किंग्स, क्यान्डी बोर्ड्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका, शुभम रंजनलय लगायतलाई यसअघि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ। साथै पश्चिम एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
7: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिट टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुत ती रोकेको हो।
6: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट आएको छ। असारमै ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67 वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
7: उपभोक्ताले अब जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
6: सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि जसले शास्त्रीय परम्परासँगको जीवन्त सम्वाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
7: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
6: झापा दमको बेलडाँगी र मोरङको पथरी सनितरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपालीवासी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
7: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलेमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो।
6: र नेकपा एमाले आउँदो मंगिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
7: पढेर कहिल्यै सकिँदैन।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
6: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
7: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
6: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओको प्रक्षेपण। एसियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
7: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्। एकजनाले भन्दैछ, कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841723284 र 9921980746।
9: निःशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
10: निःशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
9: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
10: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भो नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
10: निःशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
10: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सेवा एकीकृत सेवा कार्यालयबाट प्रवाह हुने दावी विरोधका लागि मृत्यु भएका मतदाताको नामावली सार्वजनिक। पशु सेवा कार्यालयका अनुसार दशैंका बेला लमजुङमा बाहिरी जिल्लाबाट खसी बोका आयात गर्न नपर्ने र बेसी शहर सात वडा कार्यालयद्वारा जनविकास माविका विद्यार्थीलाई न्यानो लुगा वितरण।

0: अब समाचार विस्तारमा लमजुङमा पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सम्बन्धी सेवा अब एकीकृत कार्यालय मार्फत प्रवाह हुने भएको छ। गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको यातायात सम्बन्धी सेवा प्रवाह सामाजिक विकास कार्यालयमा सारेसँगै जिल्लामा पनि कार्यालय परिवर्तन हुने भएको हो। हालसम्म भौतिक पूर्वाधार मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय मार्फत सेवा प्रवाह हुँदै आएकोमा अब सामाजिक विकास मन्त्रालय मातहत जिल्ला स्थित एकीकृत सेवा कार्यालयबाट हुने भएको हो। यातायात सम्बन्धी सेवाहरूलाई थप व्यवस्थित र सुदृढ बनाउन यातायात व्यवस्था कार्यालयहरू तथा तोकिएका एकीकृत सेवा कार्यालयहरू मार्फत प्रवाह शुरू हुन लागेको हो। यातायात सम्बन्धी सेवाहरूलाई अहिले एकीकृत कार्यालय वा छुट्टै यातायात व्यवस्था कार्यालय मार्फत व्यवस्थित र विस्तार गर्ने कार्य भइरहेको छ। सेवा प्रवाहका लागि ओएनएम सम्पन्न भइसके पनि सेवा प्रवाहका लागि परिपत्र नआएको एकीकृत सेवा कार्यालय लमजुङले जनाएको छ। सम्भवतः प्रदेशबाट परिपत्र आएसँगै दशैंपछि यातायात सम्बन्धी सेवा एकीकृत कार्यालयबाट शुरू हुने कार्यालय प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो। यसअघि यातायात सेवा कार्यालय नभएका जिल्लाहरूमा नागरिकको सहजताका लागि पूर्वाधार विकास कार्यालयबाटै ब्लू बुक नवीकरण, सवारी साधन कर संकलन, सवारी जाँच पास र रूट परमिट जस्ता सेवाहरू दिँदै आइएको थियो। हाल सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधि मैत्री र एकीकृत बनाउनका लागि यी सेवाहरूलाई यातायात व्यवस्था कार्यालय वा एकीकृत सेवा केन्द्र मार्फत सञ्चालन गर्ने भएको हो। सेवाग्राहीले यातायात सम्बन्धी कामहरूका लागि विभिन्न ठाउँ धाउनु नपरोस् भनी एकै स्थानबाट सेवा दिने गरी एकीकृत कार्यालय प्रणाली लागू गरिएको प्रदेश सरकारले जनाएको छ। भीड़भाड़ कम गर्न र सेवालाई छिटो छरितो बनाउन प्रदेश सरकारले अनलाइन सेवा प्रणालीलाई पनि विस्तार गरेको छ। सेवाग्राहीले अनलाइन मार्फत नै राजस्व भुक्तानी, दर्ता तथा नवीकरण सम्बन्धी कामहरू गर्न सक्ने भएको छ। जिल्ला निर्वाचन कार्यालय लमजुङले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने क्रममा नामावली सार्वजनिक गरेको छ। मतदाता अध्यावधि कार्यक्रम अन्तर्गत जिल्ला स्थित वडावडामा संकलित विवरण अनुसार मृत्यु भएका मतदाताको नाम जिल्ला निर्वाचन कार्यालयको अधिकारी पेज मार्फत सार्वजनिक गरेको हो। मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वा आफ्नो नाम हेरेर सोको दावी विरोधका लागि निर्वाचन कार्यालयले प्रत्येक पालिकाको छुट्टा छुट्टै नामावली सार्वजनिक गरेको हो। कार्यालयले सार्वजनिक गरेको नाम हेरेर मतदाता नामावलीबाट हटाउन र नामावली अध्यावधि गर्न सम्बन्धित परिवारका सदस्य तथा सरकारवालालाई आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अध्यावधिकको कार्य गर्दै आइरहेको छ। मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई नाम हटाउन सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार जिल्लाको वडावडामा तथा निर्वाचन कार्यालयमा आएको निवेदनको आधारमा मृत्यु भइसकेको मतदाताको नाम हटाउनु अघि प्रकाशित गरिएको हो। लमजुङमा संकलित विवरणको आधारमा मृत्यु भइसकेका करिब 850 मतदाताको नाम सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो। त्यसै गरी मतदाता नामावलीमा नाम थर वा ठेगाना सच्याउने, एउटै वडाभित्र मतदातालाई पाए पनि स्थानमा मतदान स्थल सार्ने, नागरिकता अनुसारको विवरण मिलाउने तथा दोहोरो नाम हटाउनका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ। मतदाता नामावली दर्ता अध्यावधि वा अन्य प्रक्रियाबारे निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिन्छ। व्यावसायिक बाख्रा पालनका निम्ति राम्रो सम्भाव्यता रहेको लमजुङमा दशैंका बेला मासुजन्य प्रयोगका लागि बहिरी जिल्लाबाट खसी बोका आयात गर्नुपर्ने अवस्था नरहेको पाइएको छ। जिल्लामा औषध आवश्यकता भन्दा बढ़ी खसी बोकाको उत्पादनका कारण बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक रूपमा 48,000 भन्दा बढ़ी खसी बोका उत्पादन हुने गरेको छ। सोमध्ये पनि जिल्लाका जनसंख्या र घरधुरी अनुसार दशैंका बेला मात्रै 15,000 खसी बोका खपत हुने अनुमान गरिएको छ। औसत आवश्यकता भन्दा 3 गुण बढ़ी खसी बोका उत्पादन हुने भएकोले दशैं नाहेक पनि मासुजन्य प्रयोगका लागि लमजुङमा बाहिरी जिल्लाबाट खसी बोका आयात गर्नुपर्ने अवस्था नरहेको कार्यालय प्रमुख डाक्टर सुनिल नेवानेले बताउनुभयो। जिल्लामा दशैंका बेला खसी बोका बाहेक भेड़ा रागा तथा बंगुरको मासु पनि प्रयोग हुने गरेको छ। कार्यालयका अनुसार वार्षिक 6,000 बढ़ी भेड़ा अर्थात साढ़े उत्पादन हुने गरेको तथ्याङ्क छ। सो बाहेक वार्षिक रूपमा 7,000 हाराहारीमा पाड़ा रागा उत्पादन हुँदै आएकोमा दशैंका बेला 1,000 भन्दा कम रागा खपत हुने कार्यालयको अनुमान छ। कार्यालयका अनुसार साबिका वर्षहरूमा पनि जिल्लाबाट मासुजन्य प्रयोगका लागि खसी बोका तथा भेड़ाहरू अधिक मात्रामा निर्यात हुने गरेको छ। जिल्लाको निकाली क्षेत्रमा रहेका गोठ जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्महरूबाट खसी बोका बिक्री हुँदै आएको छन्। जिल्ला बाहिर निर्यात भएको खसी बोकाको विवरण अनुमान गरिए पनि जिल्लाभित्रै बिक्री भएका खसी बोकाहरूको अनुमान भने गर्न नसकिएको डाक्टर नेउपानेले बताउनुभयो। दूध र मासु उत्पादनमा आत्मनिर्भर नभए पनि लमजुङ जिल्ला मासु र अण्डामा भने आत्मनिर्भर रहेको तथ्याङ्कले देखाएको छ। जिल्लामा प्रत्येक वर्ष 4,000 मेट्रिक टनको हाराहारीमा मासु उत्पादन हुँदै आएको छ। प्रत्येक वर्ष 500 बढ़ी मेट्रिक टन मासु जिल्ला बाहिर निर्यात समेत हुने गरेको कार्यालयको तथ्याङ्क छ। लमजुङमा मासु प्रयोजनका निम्ति अत्याधिक रूपमा कुखुरा बाख्रा भेड़ा बंगुर पालिएका छन्। कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएको लमजुङमा पशुजन्य उत्पादन मध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ। सक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ निस्याङ गाउँपालिका 6 क्षेत्रमा पर्ने थोनगाला पास जाने बाटोमा जमेको हिउँ हटाइएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै भएको बारी असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै भएको बाढ़ी भारी हिमपातपछि बाटोमा बाक्लो हिउँ जम्दा पदयात्री तथा स्थानीयको आवागमनमा प्रभावित भएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना संघको समन्वयमा अस्थायी प्रहरी पोस्ट टंकी मनाङबाट खटिएको प्रहरी र स्थानीय होटल व्यवसायीले बाटोमा जमेको हिउँ हटाएको हो। प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद रेग्मीको नेतृत्वमा भएको टोलीले हाईक्याप क्षेत्रको पदमार्ग तथा आसपासमा जमेको हिउँ सफा गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। टोलीले पर्यटकीय होटल तथा होटल परिसरमा जमेको हिउँ समेत हटाएको थियो। भारी हिमपातपछि होटल पदमार्ग तथा आवागमन हुने क्षेत्रमा हिउँ जम्दा पर्यटक तथा स्थानीयलाई आवतजावतमा समस्या भएको थियो। हिउँ हटाएपछि पदयात्री तथा पर्यटकलाई थोरंगला पासतर्फको यात्रा सहज भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक मोहन जयरूका अनुसार पदमार्गमा आवागमन सहज बनाउन प्रहरी स्थानीय होटल व्यवसाय र सम्बन्धित निकायको समन्वयमा हिउँ हटाइएको हो। पर्यटकको चाप बढ़ने समयमा पदमार्गको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहजीकरणका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी निरीक्षक जयरूले बताउनुभयो। समुद्री सतहदेखि 5,416 मीटर उचाइमा रहेको थुरंगला पास क्षेत्रीय चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मध्ये एक हो। हिमपातका कारण पदमार्ग चिप्लो तथा जोखिमपूर्ण बन्ने भएकोले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ।
1: ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछौं।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Insomnia Extreme Energy Drink.
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166 9856045248 9841238555 र 9856045357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान
2: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमसुङ।
3: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसहर नगरपालिका 7 स्थित जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा 1 6 सम्मका विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ। बेसीसहर नगरपालिका 7 वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो। वडाध्यक्ष ऋषिराम बस्नेतको संयोजकत्वमा संचालित गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम अन्तर्गत बिहिबार विद्यार्थीलाई जाडो मौसमलाई लसित गरी स्वेटर वितरण गरिएको हो। स्वेटर वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले विद्यार्थीको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै जाडो मौसममा विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले स्वेटर वितरण गरिएको बताउनुभयो। वहाँले केही समयपछि कक्षा 7 10 सम्मका विद्यार्थीले पनि स्वेटर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने स्थानीय सरकारको जिम्मेवारी भएकोले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने अध्यक्ष बस्नेतको भनाई छ। विद्यालयमा अध्ययनरत विद्यार्थीले गरिएको सहयोगले जाड़ो मौसममा विद्यालय आउन सहज हुनुका साथै विद्यार्थीको शिक्षाप्रतिको उत्साह र आत्मविश्वास बढ़ाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। विद्यार्थीको आवश्यकता र हितलाई ध्यानमा राख्दै सहयोग प्रदान गरेकोमा विद्यालय परिवारले वडाध्यक्ष बस्नेत लगायत सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ। गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण भइरहेको चलचित्र मलय क्रमुको छायाङ्कन लमजुङमा जारी छ। बेसीसहरमा 12 दिनसम्म छायाङ्कन सम्पन्न गरेको निर्माण टोली अहिले घनपोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक परिवेशले समेट्दै चलचित्रका दृश्य खिच्न व्यस्त छ।

0: प्रस्तुत गर्ने लक्ष्य राखेको छ। स्थानीय भूगोल र सांस्कृतिक पहिचानलाई कथासँग जोडेर प्रस्तुत गरिने भएकोले चलचित्रमा लमजुङका प्राकृतिक तथा सांस्कृतिक दृश्यले महत्वपूर्ण स्थान पाउने भएका छन्। चलचित्रमा धनकुमारी गुरूङ, मनोज गुरूङ, मनिका गुरूङ, मन्जु गुरूङ, गजेन्द्र गुरूङ, रेशम गुरूङ, प्रतीकजंग तामाङ, समीर गुरूङ र आयुष गुरूङ लगायतका कलाकारको अभिनय रहेको छ। गुरूङ समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई चलचित्र मार्फत दर्शक माझ पुर्याउने प्रयासको रूपमा मलय क्रमुललाई हेरिएको छ। लमजुङ र मनाङका प्राकृतिक तथा सांस्कृतिक परिवेशले चलचित्रलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमी एक दुई ठाउँमा पनि छिटफुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटफुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित माध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजसम्म वर्षाको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविदको भनाइ छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्तमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: पूर्वाधार विकास कार्यालय मार्फत हुँदै आएको यातायात सेवा एकीकृत सेवा कार्यालयबाट प्रवाह हुने दावी विरोधका लागि मृत्यु भएका मतदाताको नामावली सार्वजनिक। पशु सेवा कार्यालयका अनुसार दशैंका बेला लमजुङमा बाहिरी जिल्लाबाट खसी बोका आयात गर्न नपर्ने र बेसीसहर सात वडा कार्यालयद्वारा जनविकास माविका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज मर्स्याङ्गदी एफएम
1: आया मरेमियामा यो दादले मलाई साह्रै दुःख दियो।
2: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
1: यो मोबाइलले पनि तनावै दियो भन्या।
2: हैन के तनाव दियो ए खुशी,
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं

0: सबै व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813094932।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Siphonia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय नाउँ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगर

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फ्रेम।

0: कम्पाउन्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल, ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
0: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909999, 9847969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकौनो हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।

0: धानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश।
2: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
1: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
2: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
1: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
2: विस्तृत जानकारीका लागि 0665202 मा सम्पर्क गर्नुहोस्।
1: एकीकृत सेवा कार्यालय लमजुङ।
3: आया मरेनी आमा, आया नि आया।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा

0: तथा खकार परीक्षण गरिन्छ।
1: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
0: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो बैंक चोक, लमजुङ।
0: सम्पर्क फोन 9849068924, 9850560780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: सुवर्ण अवसर।
1: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
8: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत पाँच वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 98

0: संगीत प्रेमी श्रोतागण, नेपाल र नेपालीत्व प्रति श्रद्धा र आस्था राख्ने तथा नेपाली संगीतलाई माया गर्ने कुनै पनि नेपालीलाई गोपाल योञ्जनको परिचय गराइराख्नु आवश्यक छ जस्तो लाग्दैन। भजन, प्रेम, विरह र श्रृङ्गारका गीत, जागरण, बाल गीत र लोकगीतहरूको जुन खदिलो उपहार गोपाल योञ्जनले नेपाली संगीत फाँटलाई दिएर जानुभएको छ, त्यो अद्भुत छ, अनुपम छ, अतुलनीय छ, अविस्मरणीय छ।
1: युग युगान्तरसम्म गोपालको प्रखर लेखनीका सही छापहरू, उनको ओजस्वी स्वरका प्रतिध्वनिहरू र उनको सुमधुर संगीत सृजन शिल्पको खनक र गमकले नेपाली मन मस्तिष्कलाई उद्वेलित गरिरहनेछ, उत्प्रेरित गरिरहनेछ, झंकृत र तरंगित गरिरहनेछ।
0: प्रस्तुत गीती संगालो निशानी 53 गोपालको कठिन तपस्या, उच्च साधना र नेपाल प्रति उनका मनमा रहेको गहिरो निष्ठा र प्रेमको एउटा विनम्र प्रतीक मात्र हो।
1: उनका असंख्य यस्ता रचनाहरू नेपाली श्रोताहरू समक्ष आउन छटपटाइरहेका छन् र क्रमैसित आउने पनि छन्।
0: अहिलेलाई स्वीकार्नुहोस्, नेपाली संगीत आकाशका ध्रुव तारा उनै गोपालको सम्झनामा र नेपाललाई माया गर्ने नेपाली श्रोताहरूमा समर्पित यो विनम्र श्रद्धांजलि निशानी 53।

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दादले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोपाइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
8: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California. Extreme energy drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: तिनका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-5201-52
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: मर्सिंग एफएम 95 मेगाहर्ज
5: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट परमिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण रघुगंगा मंगला मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी गोर्खा मनाङ बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका विभिन्न पालिका तथा ओडा समेत गरी 20 तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 ज्यान जानका साथै 2 अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोर्ला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84का लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास, जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदायक कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्यागदीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौ।
0: स्मार्ट लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको पाटनमा घटस्थापनादेखि अष्ट मातृका नाच शुरू हुँदैछ। यसलाई ग प्याख पनि भनिन्छ। असोज शुक्ल प्रतिपदा घटस्थापनाका दिन पाटनको नक बहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि यो नाच शुरू हुने गर्छ। त्यसपछि बाजागाजा सहित नाग बहाल पटको हुँदै मंगल बजार पुगेका देवगणलाई तलेजु पुजारी राजुपाध्याय ब्राह्मण देव ब्राह्मणले पूजा गरी मूल चोकमा प्रवेश गराइन्छ र देवगणद्वारा नाच देखाइन्छ। नाच फूलपाती र विजयादशमीका दिन दिउँसो मंगल बजारको मूल चोकमा देखाइन्छ भने अन्तिम दिन अर्थात असोज शुक्ल एकादशीका दिन बेलुका नखबहिलको डबलीमा विशेष नाच देखाएर देवगणले मुकुण्डो निकालेपछि यो नाच समापन हुन्छ। श्रीनिवास मल्लको पालामा शुरू भएको यो नाच 350 वर्ष अघिदेखि चल्दै आएको हो। प्रहरीले 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने विक्की कुमार महतो रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरबाट खटेको प्रहरी टोलीले महतोलाई माइतीघरबाट पक्राउ गरेको हो। आरोपित महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालले कैदीबन्दी ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ। विश्व दृष्टि दिवस 2026 अवसरमा अस्पतालले हिजो ललितपुरको नक्खु कारागार, सुकेधाराको एजिङ केयर सेन्टर र गोकर्णेश्वरको चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कुल 2,823 जनाको आँखा परीक्षण गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला, बिहानैदेखि बस पार्कमा चहल पहल। घटस्थापनादेखि ललितपुरको पाटनमा अष्ट मातृ नाच शुरू हुँदै 350 वर्ष पुरानो परम्परा। र 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 98130949532।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: हेलो, मर्सेङ्गदी FM 95 MHz।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177746
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: California. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9865067272।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665202093, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हारजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Siphonia. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
1: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: एनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
7: तीन गुना लाना टुला
6: हुलास मुसम अर्कुतिल दमाइसे।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: feel the energy.
1: Hello, Mersang DFM 95 MHz.

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Insomnia Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-290।
5: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधिले शोभा, आल्मोनियम कोटेल, सादा थिन, रंगीन जस्ता पाता, हुलास, ज्यूरा कलर, छ्यानभन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला। हुलास मुसाम अर्को तिल दमाइसे।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वात लमजुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130909532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरा भरा।
12: छाबरा
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: आकर्षक घाट ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग, आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।
1: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: Ama, ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु ये बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिरमह गरमह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लेबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: आधार मजबूत

0: सर्वोत्तम पञ्च निर्माण सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: Sang the FM, Pontiana Bellinghurst.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो बिखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Besi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Samparka phone 98490-68924-98450-63780.
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभल

0: 98560 60 290। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13 236 र 98400 58260।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्सङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुवनी टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज शुक्रबारको बसाईमा छौं शुक्रबारको बसाईमा आठवटा गीतको ट्र्याक लिएर हामी उपस्थित भएको छौं तपाईँले कुनै पनि एउटा नम्बरको ट्र्याक बजाउन को लागि अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले पत्ता लगाउनु भयो भने गीत बजाउनेछौ र तपाईँले पत्ता लगाउन सक्नु भएन भने अर्को साथीको लागि चाहिँ पास हुनेछ मौसम अलिकति जाडो जाडो छ न्यानो लुगा लगाउनुहोला प्रशस्त मात्रामा पानी पिउनुहोला र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्नुहोला 0665200020 डायल गरेर हाम्रो कार्यक्रम हाम्रो पात्रोबाट सुन्न सक्नुहुनेछ रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कसलाई सम्झिन चाहनुहुन्छ तपाईँको मौसमको अवस्थाको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ र साथीको नाम पनि लेखेर पठाउन सक्नुहुनेछ हामी प्रतिक्रिया दिनेछौ सात दिनको सातैबार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौ तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर र यति बेला सुरुवाती चरणमै छौ सुरुवाती चरणमा एउटा सांगीतिक कोशी राख्न चाहन्छौ स्वीकार दिनुहोला

यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, यहाँलाई एकदमै धेरै सम्झना छ। मनको साथी जीवन कार्कीजीले सम्झिनु भएको छ। हजुर पोखरीले नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कामतिर बिजी छु, कार्यक्रम एकदमै राम्रो लाग्छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन भनेर छुट्नु भएको छ। नमस्कार, एकदमै आराम छु, यहाँलाई पनि एकदमै आरामको कामना गर्न चाहन्छु र यहाँको पनि दिन एकदमै धेरै शुभ होस् भन्न चाहन्छु। जीवनजी कहिले कस्तो फोन पनि गर्न सक्नुहुनेछ। गीता लिम्बुजीले लेख्नु भएको छ, मिस यू चन्द्र लिम्बु, इट्स मी प्याकुली गीता फ्रम इलाम भन्नुभएको छ। गीताजीले अब चन्द्रजीलाई मात्र सम्झिनु भए त हामीलाई पनि सम्झिनु पर्यो नि गीताजी। सञ्चालिकाजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर सौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्सङ्गे एफएम 95 MHz। साथी सम्झिनु पर्ने हजुरलाई, प्राविधिकमा एक घण्टासम्म साथ दिनुहुने प्राविधिक मित्र सञ्चालिकाज्यू दिलुलाई पनि बस्ने गीतमा सम्झिन चाहन्छु। धरान विष्णु पादुगामा रहनुहुने दाजु रोशन फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला वनिम लिम्बु, उदयपुर सौदण्डी नगरपालिका 9 बेलटार हडिया, दाई शम्भु कटुवाल, सञ्चालिका

0: आरजी तारा गदाल रसाइली मीना चामलिङ राई धनकुटा निवासी जेनु बान्तवर राई संचालिका दिदी सुख कला राई निर्मला कुमार जूलाई पनि बस्मी गीतमा सम्झिन चाहन्छु। आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भनेर लेख्नु भएको छ। फोन पनि गर्न सक्नुहुनेछ टेक बहादुर पुमाजी। उदयपुरको मौसम कस्तो छ जानकारी पनि गराउन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गर्न सक्नुहुनेछ भने लक्ष्मी प्रसाद मिश्रजीले नमस्कार म पाउदीबाट भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, र यति बेला आजको पहिलो कलर जोडिनु भएको छ। हेलो, नमस्ते। नमस्कार श्यामजी, सन्चै हुनुहुन्छ? हजुर, एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी? वस्तु हेर्दै हुनुहुन्छ है?
1: हजुर।
0: पानी पिउनु भएको छ कि छैन?
1: पानी आज चाहिँ अलिकति झरी पर्यो भएर अहिले
0: हजुर। अनि एक्लै हुनुहुन्छ कि साथी पनि हुनुहुन्छ?
1: एक्लै छु आज।
0: एक्लै हुनुहुन्छ है?
1: हजुर।
0: अनि यो झरीमा ओढ्नलाई छाता लिनु भएको छ कि छैन साथमा?
1: साथमा छ नि, ओडा छ।
0: हजुर,
1: अस्ति नै चाहिँ चाकु ल्याएको थिएँ भने आज चाहिँ प्लास्टिक ल्याएको छु है।
0: हजुर,
1: उठ्न नि हुने अनि ओढ्न नि हुने।
0: कति काइत आएन त?
1: हजुर।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, फोन गर्नु भएको छ, बसाईको बारेमा जानकारी छ कि छैन श्यामजीलाई?
1: जानकारी किन नहुनु, जानकारी छ नि। आज त ट्र्याक रोज्नु पालो हो, ट्र्याक रोज्छु, मिल्न चाहिँ मिल्दैन। यसो हिजो चाहिँ अलिकति बजारतिर गएको थिएँ, त्यो भएर हिजो जोडिनु पाइनँ। अनि यहाँ फेरि एक दिन नजोडिएपछि त कस्तो कस्तो हाम्रो लक्ष्मीजीको र दिलु बहिनीको अब त्यो भोलि मिठो लाग्छ। अन्त अन्त एक दिन बोलिएन भने त के घरमा त खल्लो खल्लो लाग्यो जस्तो लाग्ने कि।
0: ओहो, भनेपछि त नुन बिनाको तरकारी पो हुँदो रहेछ है हामीसँग?
1: हजुर, एकदमै। अनि यति मिठो बोली छ त अब के भन्नु र होइन, अनि बोल्नु मन लाग्छ। एक दिन बोलियो भने बल्ल आनन्द लाग्छ। अनि ट्याक्क लाग्छ अब भरेतिर यसो नेटमा सुन्नु नि पाइयो, आनन्द लाग्छ।
0: हजुर, हुन्छ। उसो भए आज श्यामजीले अब सुरुमै पत्ता लगाउन सक्दिन भन्नुभएको छ है, तैपनि अब कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ श्यामजीले?
1: अब आज चाहिँ पहिलो त होइन नि म है,
0: आज हजुर पहिलो नै हुनुहुन्छ।
1: के हो
0: हजुर, हो नि
1: नम्बर त्यही त। अब एक नम्बर रोज्दाखेरि मिल्दैन, अब दुई नम्बरै रोजौँ कि त?
0: हजुर, हुन्छ। दुई नम्बरको ट्र्याक सुन्नलाई कतिको रेडी हुनुहुन्छ श्यामजी?
1: म त एकदमै रेडी छु, तर मिल्नु नमिल्नु त अब आफ्नो ठाउँमा छ।
0: हजुर, हुन्छ, हामी बजाउनेछौ, मजाले सुन्नु होला है त।
1: हुन्छ।

0: के लाग्छ हजुरलाई, यो किन कुन गीतको ट्र्याक हो जस्तो लाग्छ?
1: यो मलाई चाहिँ ठ्याक्कै आउँदै आएन, आज त पेटमा नै आएन है।
0: ओहो, किन होला? आज अरू बेला त पेटमा आउने, मुखमा नआउने हुन्थ्यो, आज पेटमा पनि आएन भनेपछि एकदमै गाह्रो गीत पो रहेछ कि के हो है?
1: गाह्रो रहेछ त नि, एकदमै गाह्रो रहेछ। पहिला पहिला त पेटमा आउँथ्यो, मुखमा आउँथेन, अनि आज त पेटमा नै आएन, झन् मुखमै आएन गर्दा त अरू साथीलाई टाइम किन दिउँ, पास गर्न चाहन्छु।
0: हजुर, हुन्छ, अरूलाई पास गर्नुभएको छ पक्कै, कुनै न कुनै साथीले चाहिँ पत्ता लगाउनुहुन्छ है।
1: हजुर,
0: आजको बसाइबाट श्यामजीले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ श्यामजी?
1: पहिला यति मिठो बोली गर्नुहुन्छ, पहिलो प्रथम त हजुरलाई, त्यसै गरी हाम्रो मिठो मिठो गीत बजाइदिनुहुन्छ, अहिलेपछि नै सुन्छु मैले बेलुका सधैँ सुन्छु हाम्रो जिलु बहिनीलाई धन्यवाद छ मिठो मिठो गीत बजाइदिनु भएकोमा, उहाँलाई धेरै मिठो सम्झना। र त्यसै गरी हाम्रो हिजो अस्ति हाम्रो अस्ति त बोलियो बसन्तसित मिठो कुराकानी भयो, हिजो म जोडिन नपाए नि बेलुका सुने बसन्तजी आउनुभएछ, त्यति मिठो सबै कुराहरू मिठो लाग्छ, उहाँको बोली असाध्यै मनपर्छ मलाई, उहाँलाई मिठो सम्झना उहाँलाई, अनि त्यसै गरी हाम्रो खुसीजीलाई, मिनाजीलाई र सुजन भाइलाई र मसनजी होल टिमलाई र साथीहरू भन्दा पर्दा प्यारी बहिनी रिना बहिनीलाई मिठो सम्झना, त्यसै गरी प्यारी बहिनी हाम्रो मुना बहिनीलाई, अनि सलिना, अनि त्यसै गरी हाम्रो आइपिसेरी दिदी, अनि कृष्ण लामा, अनि आइपिसेरी सरस्वती बहिनीलाई, अनि बिन्ता बहिनीलाई, अनि त्यसै गरी हाम्रो सुषमा दिदीलाई, त्यसै गरी शङ्कर भाइ कता हुनुभयो, शङ्कर भाइलाई, अनि त्यसै गरी हाम्रो राम पाण्डे भाइ, अनि लक्ष्मी मिश्र, अनि त्यसै गरी आज त झरी परेको छ अब हाम्रो बहिनी प्यारी बहिनी हुनुहुन्छ भारतीयबाट आउनुहुन्छ कामना, आज त खाजा के बनाउनुहुन्छ, अब भरि सुनिन्छ के बनाउनु हुँदो रहेछ भन्ने कुरा उहाँलाई पनि सम्झेँ। त्यसै गरी लक्ष्मी मिश्र, अनि केपी छेत्री दादालाई पनि मिठो सम्झना, उहाँलाई राम्रो राम्रो कविताहरू बनाउनुहुन्छ, उहाँलाई धेरै धेरै मिठो लाग्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ उहाँलाई। र त्यसरी अन्सरी भाइ उहाँलाई मिठो सम्झना, र त्यसै गरी हाम्रो कृष्ण गुरुङ अनि मलाई कान्छन् मिठो मिठो कमेन्ट पठाउनुहुन्छ उहाँलाई सम्झिँदै, अब आउने साथीहरू सम्पूर्णलाई र कमेन्ट जति जति गर्नुहुन्छ मिठो मिठो कमेन्ट पठाउनुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु। हस्, नमस्ते।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, उहाँले ट्र्याक नम्बर दुई रोज्नु भएको थियो भने पत्ता लगाउन सक्नु भएको छैन। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले एकदेखि आठसम्मको कुनै पनि नम्बरको ट्र्याक चाहिँ रोज्न सक्नुहुनेछ, हामी बजाउनेछौं र तपाईँले गेस गर्नुपर्ने हुन्छ, र तपाईँको गेस चाहिँ मिल्यो भने हामी पूरै गीत बजाइदिनेछौं, र तपाईँको गेस मिलेन भने पनि अर्को साथीले मजाले पत्ता लगाउनुहुन्छ। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ, हेलो, नमस्ते, गुड आफ्टरनुन।
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कामनाजीको भर्खरै मात्रै कुराकानी भइरहेको थियो, ठ्याक्कै फोन गर्नुभएको छ, सन्चै हुनुहुन्छ कामनाजी?
2: सन्चै छु, म पनि सुन्दैछु।
0: अनि के गर्दै हुनुहुन्छ कामनाजी?
2: म त्यही हो, सबै उरी त्यही नै हो।
0: अरू बेला त आराम गर्दै गर्नुहुन्छ, झन् आज त झरी पनि परेको छ, आज किन आराम नगर्नु होला र, होइन र? अब कामनाजीले अब खुर्सानी नटोकेसम्म पानी चाहिँ पिउनु हुँदैन भन्ने कुरा आएको छ, पानी पिउनु भएको छ कि छैन?
2: ए हजुरले म त्यहाँ भन्नुभयो त निजमा सुनिरहेको थिएँ कि मैले,
0: मैले न्युज पनि वाचन गरेको थिएँ, पानी पिउनु होला है, अब
2: म पिइरहेछु नि त,
0: धेरै मात्रामा पिउनु होला है।
2: हजुर,
0: अनि कामनाजी,
2: हजुर,
0: आज कामनाजीले खाजा के खानुहुन्छ होला भनेर एकदमै जिज्ञासा लागेको छ, के खानुहुन्छ खाजा आज?
2: म त हिजो पनि पुरी तरकारी खाए आज पनि पुरी तरकारी नै खाने हो।
0: ओहो, भनेपछि खाजा के खाने फिक्स भइसकेको छ है?
2: हजुर,
0: मिठो तरिकाले बनाएर खानु होला है।
2: हस्,
0: अनि कामनाजी आजको बसाइको बारेमा जानकारी छ कि छैन हजुरलाई?
2: थाहा छ, अघि नै तपाईँले रोज्नु भएको दिन नम्बर होइन थियो?
0: हजुर हो।
2: अनि हो त्यही रोज्न चाहन्छु, वर्ष सुन्दरी ठण्डी महिना जाँदा छ रातो गाला छ्याउरी परेछ भन्ने गीत हो कि?
0: हो, आज आज झरी परेछ भनेर यो गीत हो भन्नुभयो कि क्या हो कामनाजीले?
2: हो,
0: यो गीतको याद आयो कि क्या हो?
2: हजुर,
0: यही गीत हो त कामनाजी? हो भन्नुभएको छ। अब कामनाजीले भन्नुभएपछि होइन भन्न मिल्दैन, ठ्याक्कै मिलाउनु भएको छ। बधाई छ कामनाजी। कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
2: सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि भन्नु पर्यो, अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि अघि श्याम दाईले गीत रोज्नु भएको उहाँले चिन्नु भएन मैले चिनेँ त्यहाँ त्यहाँबाट चाहिँ मेरो बसिराख्नु होला श्याम दाई भन्न चाहन्छु होइन।
0: हजुर,
2: अनि मलाई तामाना गुरुङ भन् चिनेर चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु। बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै जोडिनु भएको थियो भारतीबाट कामना गुरुङजी, उहाँले ट्र्याक नम्बर दुई रोज्नु भएको थियो भने ठ्याक्कै गेस गर्नुभएको छ, र यो गीत मार्फत सम्पूर्ण कामनाजीले चिन्नुहुने नचिन्नुहुने रेडियो सुन्नुहुने सम्पूर्णलाई सम्झिनु भएको छ। यति बेला तपाईँको सामु कामना गुरुङजीले रोज्नु भएको पत्ता लगाउनु भएको ट्र्याक नम्बर दुईको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोसुलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु। यति बेला कमेन्ट पठाउनु भएको छ ईश्वरी मेवाहाङ राईजीले, मिस यू भनेर। यहाँलाई पनि एकदमै धेरै सम्झना छ ईश्वरीजी। र कोही साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते, गुड आफ्टरनुन।
1: हेलो हजुर, दर्शन नमस्ते, नमस्कार, भेरी भेरी गुड आफ्टरनुन। सांगीतिक अभिवादन गरे है त।
0: नमस्कार शुक्रजी, सन्चै हुनुहुन्छ?
1: हजुर, एकदम हजुरहरूको आशीर्वाद र भगवानको कृपाले गर्दा बाँकी बर्तिरहेको छ रहेछ। कहिले कसो झुकुल पुकुल हजुरहरूको रेडियो मर्स्याङ्गीमा कल लगाएर कुरा गर्न पाइराखेको छ भन्नुपर्छ है त।
0: हजुर, एकदमै धेरै खुसी लाग्यो फोन गर्नुभएको छ है। मौसमी अवस्था कस्तो छ शुक्रजी?
1: मौसमी अवस्थाको कुरा गर्नुपर्दा आज पाँच तारतिर पनि अलि धुमधुमो भएको छ, मौसम अलि रिसा जस्तो छ। अहिले चाहिँ मन्द मन्द घाम लागिरहेछ, अनि गडाङ गुडुङ गर्दैछ, पानी पर्ला जस्तो पनि पो छ हो सिस्टर। अनि त्यतातिरको के कस्तो छ नि सिस्टर?
0: आज यता पनि अलिकति जाडो नै छ भन्नुपर्छ है शुक्रजी।
1: हजुर हजुर, जाडो त अब जाडो पलायो नै भन्नुपर्छ। बिहान र बेलुकी त निकै यसो दिउँसो पनि खासै त्यत्रो गर्मी हुन छाड्यो भन्नुपर्छ होइन।
0: हजुर, अनि आज कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन शुक्रजीले?
1: कार्यक्रम त म घरतिर हुँदा हिमियाङतिर हुँदा त सुन्न पाउँदैन, डब्लुसिसतिर थापाटार सब स्टेसनतिर हुँदा चाहिँ सुन्ने मात्रै हो।
0: अनि आजको बसाईको बारेमा शुक्रजीलाई कतिको जानकारी छ शुक्रजी?
1: मलाई खासै त्यस्तो जानकारी छैन, म अलिक त्यसको बारेमा विज्ञ छुइनँ। अलिकति थोरै जानकारी गराइदिनु भयो भने चाहिँ आभारी हुने थिएँ भन्ने आश्वासनमा चाहिँ छु है त।
0: हुन्छ, पक्कै पनि। आज हामी शुक्रबारको बसाईमा छौं। शुक्रबार चाहिँ हामीले आठवटा गीतको ट्र्याक लिएर आउँछौ। तपाईँले कुनै पनि नम्बर रोज्न सक्नुहुनेछ, रोज्नु भएको नम्बरको ट्र्याक हामी बजाउनेछौ। तपाईँले चाहिँ सिम्पल भाषामा भन्नुपर्दाखेरि चाहिँ हजुरले ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ,
1: कुन गीतको ट्र्याक हो भन्ने पत्ता लगाउनु पर्यो।
0: हजुर, एकदमै
1: त्यो त खासै सकिन्छ के त, त्यस्तो सम्बन्धी त खासै त्यति ज्ञान गुणका कुरा छैनन्। अब र पनि यसो प्रोग्रामको नियम हो, अब पालना गर्नु पर्यो। अनि के त्यसमा अब हार जित अब के भयो, अब एन्सर मिलाइएन भने सम्झिन नपाउने, साथी सम्झिन नपाउने के हो कि?
0: होइन होइन, त्यस्तो केही होइन। अब पत्ता लगाउनु भयो भने त पुरै गीत बजाउने छौ, पत्ता नलगाउनु भए पनि केही पनि पनिसमेन्टहरू त्यस्तो छैन, अर्को साथीले पत्ता लगाइहाल्नुहुन्छ नि, होइन र?
1: हजुर हजुर, हो अवश्य पनि हो, यसो हो, कोसिस हो होइन, अब मिल्नै पर्छ भन्ने पनि छैन।
0: हजुर,
1: अब भविष्यक अब कतै सुनेको जानेको हो भने त अब के कलाकारको नाम भन्नुपर्ने कि गीतको बोल मात्रै भन्नुपर्ने?
0: हजुर, गीतको बोल मात्रै भन्नुभए पुग्छ।
1: ए हुन्छ, अब यसो लोकदोरीहरू र कतै सुनेकोहरूका हो भने चाहिँ त कतै आइहाल्छ कि, नभए अरू त खासै त्यति जान्दैन भयो सिस्टर।
0: हजुर, दुई नम्बरको चाहिँ रोज्न पाउनु हुँदैन, दुई नम्बर बाहेकको एकदेखि आठसम्मको अर्को नम्बर चाहिँ पाउनुहुन्छ। कति नम्बरको रोज्न चाहनुहुन्छ?
1: दुई नम्बरको चाहिँ गइसकेको छ होइन?
0: हजुर, एकदमै
1: हुन्छ। यसो चार नम्बरमा के कस्तो छ, बा लोकदोरी पो छ कि झुक्किएर, यसो चार नम्बरको बजाइ हेर्नु न।
0: हजुर, हुन्छ, चार नम्बर शुक्रजीले। अब यहाँले चाहिँ सुन्नको लागि कतिको तयारी हुनुहुन्छ?
1: ल सुन्न, सुनाइदिनु न।
0: तयार हुनुहुन्छ है?
1: हजुर,
0: के लाग्छ हजुरलाई, पत्ता लगाउन सकिन्छ जस्तो लाग्छ कि लाग्दैन?
1: अब खै म त अब अलि मुटु ढुकढुक फोक्स भ्लाप भ्लाप गर्नु थालो, अलि डर लाग्नु थालो, सजिलो सजिलै रहेछ भने मिलाइएला, नभए पनि यसो बाँस गाडीमा झटाएर ढुङ्गा हान्ने हो, ढुकुरलाई लागे पनि कुकुरलाई लाग्ने झटाएर जान्छ। त्यस्तै हो,
0: कहिले कस्तो त फेरि झटाहरू हान्दाखेरि पनि केही मिल्ने हुन्छ फेरि।
1: हजुर, सही छ, लागिदियो भने त अब ढुकुरलाई लाग्यो भने त झरिहाल्छ नि।
0: पाँच थरको मान्छेले रोज्नु भएपछि पक्कै पनि मिलाउनु हुन्छ कि जस्तो त मलाई पनि लागेको छ है। अघि कामनाजीले दुई रोज्नु भएको थियो, अहिले चार रोज्नु भएको छ, दुईको मिलिसकेपछि चार पनि मिल्छ कि जस्तो पनि लागेको छ, फेरि हजुरले मिल्दैन भनिरहँदाखेरि मिल्दैन कि जस्तो पनि लागिरहेको छ, के हुन्छ होला?
1: होइन, यस्तो म्युजिकल जुन चाहिँ मैले

0: मेरो हाजत छैन कि अनि त्यसले गर्दाखेरि अब यो म्युजिकल ट्र्याकमा चाहिँ अलिक उयो मैले प्र्याक्टिस गरेको छैन अहिलेसम्म, अनि त्यसले गर्दा अब अलिक कहिले भाग नलिएको सहभागिता नभएको गेमहरूमा अब कुनै पनि कार्यक्रमहरूमा त अलिकति आफूलाई पनि डरै लाग्छ नि त।
1: हजुर हुन्छ, हामी चार नम्बरको
0: हजुर हजुर
1: सुन्नलाई रेडी हुनुहुन्छ?
0: हुन्छ, बजाइदिनु न सुनिहरू
1: हस्। हुन्छ,

0: शुक्रजी,
1: हजुर हजुर,
0: कस्तो लाग्यो यो म्युजिकको धुन, यो ट्र्याक कस्तो लाग्यो हजुरलाई?
1: ठिकै ठिकै जस्तो लाग्यो। लाग्न चाहिँ कतै कतै सुन्न चाहिँ सुनेकै हो कि जस्तो लाग्यो, तर गीतको नामै पो अलिक कन्फ्युज है। यसो सुन्दा चाहिँ ए माया अनि खै त्यहाँबाट उता पो बिर्सेँ क्या, खै के पो भन्थ्यो यो गीतलाई। जे सुन्न चाहिँ सुनेकै गीत हो होइन?
0: हजुर, सुनेको गीत तर ठ्याक्कै मुखमा नआएको अवस्था है,
1: भित्र आइरहेको छ बाहिर भन्न आएन क्या।
0: के भन्न चाहनुहुन्छ त अर्को साथीलाई, पास भन्न चाहनुहुन्छ?
1: अब त्यसै गर्नुपर्छ होला नि सिस्ट, अब आफूले नजानेपछि त किन समय गर्ने र होइन।
0: हजुर हुन्छ शुक्रजी, सम्झिनुहोस् त कसलाई सम्झिन चाहनुहुन्छ।
1: अब सम्झिनु पर्छ सर्वप्रथम ए अहिले आयो है सिस्टर, मलाई
0: अहिले अघिसम्म नआउने, अहिले आउने,
1: अलिकति आधी मात्रै आएको थियो नि त।
0: त्यो आधी त अब ठ्याक्क ट्र्याक सुन्ने बेलामा गीत पनि बजेको थियो होइन र
1: गीत पनि बाजे जस्तो पनि लाग्यो थियो।
0: ल उसो भए भनिहाल्नुहोस् त फेरि एकछिनमा, हजुरले बिर्सिन बेर हुन्न।
1: ए माया तिमी बिना तिमी भन्दा म पहिले मर्छु नि भन्ने गीत हो कि जस्तो लाग्यो।
0: ओहो, अब पाँच तारिक हिलियाङको मान्छेले अब हो कि हो कि हो कि भनेपछि हो नै भन्नुपर्छ, ठ्याक्कै मिलेको छ त।
1: 100% नै हो नि त्यही हो।
0: हजुर सम्झिनुहोस् त यो गीत बजाउनेछौ हामी।
1: हुन्छ, बजाउने गीत मार्फत सम्झना समर्पण या डेडिकेसन खोल्नु पर्दा गर्नु पर्दा सर्वप्रथम त हजुर लगायत अनि टेक्निसियन मित्र ब्युटिफुल मित्रलाई अनि हाम्रो रेडियो मर्स्याङ डिएफएम अल इन्डिया टिमलाई भन्न चाहे, अनि त्यस पछाडि केही साथीहरूलाई भन्नुपर्दा जीवन सयत्री कमला र शैली प्रेम कला आचार्य दिगेन्द्र समन्थे मनिषा शेर्पा सञ्चमा केरुङ अरुण समन्थे गोपाल राई चटपटे तारा शङ्कर रामकृष्ण एकल यात्री पाँच तारा मुना खड्का मनमाया तिमी सिनाबिन्त दाल सुवेदी सुमी लिम्बू हरपल रोशनी सम्झना बराइली सुप्रिया बान्तवा राई सोमिम राई दिलु याम्फु राई रुपियाकोली गीता लिम्बू अनि सिम्पल सरिना गुरुङ सिम्पल सङ्गीता धमला धानु गजमेर कविता गतानी सरस्वता पोखरेल ढकाल धर्मराज देवेन किशोर रञ्जन राज घलेका कन्तेर थुमे भूपाल दुलाल हरिमाया जमलगाई राम राम थापा रुद्र दुलाल भीमनाथ मिश्र खड्ग शङ्कर स्वाङमा लिम्बू फुलमाया सेन्चुरी धनकुमार खाती योगेनी मियाङ लिम्बू शमशेर लिम्बू काली कमला वनिम अभागी सिर्जना विश्वकर्मा निश्चल निर्मला लाम गादे अनि जुनी जुन्ता तामलिङ राई लगायत सम्पूर्ण अनि मन्जु मगर लगायत सम्पूर्ण मिडिया प्रेमी मनहरू जति सबै सबैलाई सम्झाउँदै म विदा भएर गए उतै हिलियाङले। ओके बाबाई, नमस्ते सिस्टर।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै पाँच तर हिलियाङबाट शुक्रराज र शैलीजी जोड्नु भएको थियो, चार नम्बरको ट्र्याक पत्ता लगाउनु भएको छ र सम्पूर्ण साथीहरूले एकमुष्ट रूपमा उहाँले सम्झिनु भएको छ, यो गीत सुन्नको लागि पनि अनुरोध गर्नुभएको छ भने टेको छेत्रीजीले हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, हजुरलाई आरामको कामनाका साथ सुन्दैछु म तनहुबाट, गर्मी छ, पानी पर्याप्त पिउनुहोला, मौसमी अवस्था, हल्का छिटपुट पानी परेपछि अहिले खुलेको र घाम लागेको छ, अब बस्ने मिठो भाका हजुरलाई रेडियो अल फ्यामिलीलाई र सम्पूर्ण साथीहरूलाई भनेर सोध्नु भएको छ, यहाँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। फोन पनि गर्नुहोला यामसारु मगरजीले लेख्नु भएको छ, नमस्ते झोरले सिस्टर, म पनि सुन्दैछु है तनहुबाट, यामसारु मगर सबै साथीहरूमा मिठो सम्झना भन्दै छुटिन्छु ल, ओके बाई बाई भन्नुभएको छ। हजुर झोरले, यहाँलाई एकदमै सम्झना छ र यति बेला हामी शुक्रराज र शैलीजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर चारको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सेप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं। दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
1: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
0: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 066-520-202 सम्पर्क गर्नुहोस्।
0: एकीकृत सेवा कार्यालय लमजुङ।

0: सुमिठो व्यापारिक विश्राम सँगै फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। शुक्रबारको बसाइमा छौं। आज हामीले 8 गीतको ट्र्याक लिएर आएको छौं र तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ। 7 दिनको 7 बार फरक फरक बसाइको साथमा उपस्थित हुने गर्छौं। आफूलाई मन परेको बसाइको दिनमा फोन गर्नुहोला, साथै पर्याप्त मात्रामा पानी पिउनुहोला। जुन काम गर्नुभए तापनि पानी पिउन चाहिँ नबिर्सिनुहोला र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। यहाँले मीडिया प्रेमी राई अनुसारजीले मिस यू अल भन्नुभएको छ, मिस यू टू भन्न चाहन्छु, र टेक बहादुर पुमाजीले गीतको नाम लिनुभएको छ, अघिको ट्र्याकको गीत हुनुपर्छ पक्कै पनि। फोन पनि गर्न सक्नुहुनेछ, फोन गरेर आजको बसाइमा जोडिन सक्नुहुनेछ। अझै पनि एकदमै धेरै नम्बर बाँकी रहेको छ ट्र्याकको, आफूलाई लागेको नम्बर रोज्न सक्नुहुनेछ र कुन गीतको ट्र्याक हो भनेर चाहिँ यहाँले गेस गर्नुपर्ने हुन्छ भने यति बेलाको साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनुन। हेलो,
1: हेलो, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु नि, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर एकदमै सन्चै छु। र पानी पिउनु भएको छ कि छैन कृष्णजी?
1: तपाईँले त्यही सोध्छ भनेर भर्खरै अलिकति खाइदिएको,
0: त्यही भएर पो एकदमै जोसिलो रूपमा जोडिनु भएको रहेछ कार्यक्रममा है।
1: हजुर,
0: अनि आज के गर्दै हुनुहुन्छ?
1: हजुर बसी बसाई नै हो,
0: बसी बसाईमा हुनुहुन्छ है।
1: हजुर,
0: कार्यक्रममा ढिलो ढिलो जोडिनु भयो किन होला?
1: ए श्यामपत्रजीले अब गुयाउला जस्तो सोच गर्ने पेटै निजर्दा नि आएन भनेर ऊ गर्यो। सामान्यजीले पत्ता लाउनु भयो, जाने बाहिरतिर हावा खानु गएको थियो म त,
0: भनेपछि हावा खान जानुभएको थियो है।
1: हजुर
0: हुन्छ, आज बसाइको बारेमा जानकारी रहेछ। हजुर चाहिँ कति नम्बरको रोज्न चाहनुहुन्छ?
1: गएको त त्यही 2 नम्बर मात्रै होला के रे,
0: 2 नम्बर र 4 नम्बर पनि गएको छ है।
1: ए 2, 4, 6 नम्बर रोज्नु पर्यो, पत्ता त लाउँदैन के रे मैले।
0: हजुर हुन्छ, हामी 6 नम्बरको ट्र्याक बजाउनेछौ, तपाईँ तयारी अवस्थामा हुनुहुन्छ?
1: हजुर रेडी छु नि, दौडिनु तयार छु, तर अब पत्ता त लाउँदै लाउँदैन। अब
0: पत्ता कहिले कसो अब झटाएर अन्त पनि मिल्ने सम्भावना हुन्छ, कुनै न कुनै गीतको नाम यो हुन सक्छ भनेर लिन सक्नुहुनेछ है।
1: हजुर म त गीत त सुन्छु, त्यो धुन सुन्दैन कि, त्यही भएर मैले पत्ता लाउनु सक्दैन कि।
0: ओहो हुन्छ, अबदेखि चाहिँ धुन पनि सुन्ने गर्नुहोला, अहिले चाहिँ हामी बजाइदिनेछौँ धुन।
1: हस्।

0: कृष्णजी
1: हजुर
0: निकै लामो धुन बज्यो कुन गीतको धुन जस्तो लाग्छ यो
1: अब त्यो अब रेलका राज जस्तो अब इन्डियामै पुगे जस्तो मलाई पत्ता लागेन कामनाजीले सुन्नुभयो भने उहाँले पत्ता लगाउँछ बरु
0: अघि नै रोजिसक्नु भएको छ अब फेरि रोज्न त अलिकति मिल्दैन पक्कै पनि अब अर्को बसाइमा अर्को शुक्रबार पनि यही धुन बजायो भने चाहिँ हजुरलाई याद हुन्छ नि
1: याद हुँदैन
0: भनेपछि गाह्रो छ है हुन्छ साथी सम्झिनुहोस् न त
1: अब तपाईँ नि साथी सबभन्दा पहिला सम्झिनु पर्दा तपाईँ नै हो अनि प्राविधिकको साथ दिने जिलुजीलाई अनि मर्चेन्टली होल टिमलाई
0: हजुर
1: अनि रेडियो सुनेर बसिरहनु हुने रेडियो प्रेमी सबैलाई कृष्ण लामा भने चिन्ने नचिन्ने सबैलाई सम्झिँदै दिइरहन्छु होस् त बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 6 रोज्नु भएको थियो भने पत्ता लगाउन सक्नु भएको छैन यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँलाई लाग्छ तपाईँले पत्ता लगाउन सक्नुहुन्छ जस्तो लाग्छ भने फोन गर्न सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ धर्मराजजीले लेख्नु भएको छ नमस्ते म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु आज मलाई राजु परियार र अञ्जिता को ए परदेशी फर्कनौ र आफ्नै गाउँ बेसी बोलको गीत बजाइदिनुहोस् ल आज जन्मदिन मनाउनु हुने मेरो भतिजी छोरी रोबिना ढकाल ज्वाइँ साहब महेश निरौला भोजपुरका मीडिया प्रेमी साथी खगेन्द्र खड्का र झापाकी साथी स्वस्तिका थापालाई जन्मदिनको शुभकामना सबैमा मिठो शुभ दिनको कामना मिठो सम्झना भनेर सुट्नु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ र जति पनि साथीहरूको नाम लिनुभएको छ जन्मदिनको अवसरमा उहाँहरू सम्पूर्णलाई एकदमै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु साथै यहाँको दिन पनि एकदमै शुभ रहोस् भन्न चाहन्छु कार्यक्रम सुन्दै हुनुहुन्छ भने अन्य साथीले फोन गर्न सक्नुहुनेछ आज शुक्रबारको बसाईमा छौ शुक्रबारको बसाईमा ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ अरू दिनमा चाहिँ एकदमै धेरै साथीहरू जोडिनुहुन्थ्यो तर साथीहरू पक्कै काममा बिजी हुनुहुन्छ होला त्यही भएर आज अलिकति साथी जोडिने क्रम चाहिँ अलिकति न्यून छ पक्कै पनि अब आगामी बसाईमा चाहिँ जोडिनुहुन्छ होला र मौसमी अवस्था के कस्तो छ त्यो पनि तपाईँले फोन मार्फत सक्नुहुन्न भने तपाईँले कमेन्ट मार्फत पनि बताउन सक्नुहुनेछ हामी सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुन्छ आइतबारको दिनमा समय सान्दर्भिक एउटा शीर्षक राखेर त्यसमा छलफल गर्छौ सोमबारको दिनमा आफूलाई सुन्न मन लागेको जुनसुकै गीत तपाईँले रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ भने मंगलबारको दिनमा तपाईँ आफैले लोकगीत गाउनुपर्ने हुन्छ र बुधबारको दिनमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको दिनमा कथा कविता गजल मुक्त विशेष व्यक्तिको लागि सायरी पनि भन्न पाउनुहुनेछ क्यारिकेचर गर्न पाउनुहुनेछ र तपाईँले एकदमै सम्झिन लायकको कुनै पलहरू क्षणहरू दिनहरू बिर्सिन नसकिने दिन छ भने पनि मजाले सुनाउन सक्नुहुनेछ तपाईँले शुक्रबारको बसाई जुन आजको बसाई हो आजको दिनमा यहाँलाई थाहा नै छ हामी ट्र्याक लिएर आउँछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ गेस गर्नुपर्ने हुन्छ फ्राइडे चाहिँ ट्राइडे हुन्छ तपाईँले ट्राई गर्नुपर्ने हुन्छ र साताको अन्तिम दिन शनिबारको दिनमा खुल्ला गीत गाउनको लागि तपाईँ जोडिन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई हो र अब चाहिँ कार्यक्रमबाट हामी छुटिनुपर्ने हुन्छ आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर चारजना साथी जोडिनु भएको थियो श्याम प्रसादजी हुनुहुन्थ्यो कामना गुरूङजी हुनुहुन्थ्यो शुक्रराज रसाइलीजी हुनुहुन्थ्यो र अन्तिममा कृष्ण लामाजी जोडिनु भएको थियो चारजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउनुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलुलाई विशेष धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि सुटिन्छु रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान
4: बेसीसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे
3: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको

0: सदस्यता लिनुहुन्छ। हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मूर्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार आज दिउँसो 12:30 बजेसम्म 2644 मत खसेको छ। बिहान 7 बजेदेखि शुरू हुने भनिएको मतदान करिब 1 घण्टा ढिला गरी शुरू भएको थियो। मीडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट 410, सुदूरपश्चिम र कर्णालीबाट 606, लुम्बिनीबाट 399, गण्डकीबाट 330, बागमतीबाट 487 र मध्य प्रदेशबाट 422 मत खसेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापति सहित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्। पोखरा महानगरपालिका 28 मार्च छानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कूलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोल प्रसाद

डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्। अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी क्यानबेरामा उच्च स्तरीय भेटघाट गर्नुका साथै स्थानीय नेपाली समुदायसँग अन्तर्क्रिया गरेका छन्। भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरा स्थित नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माण स्थलको अवलोकन गर्नुभएको छ। त्यस लगतै वहाँले अस्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। छलफलमा सहभागीहरूले नेपाली समुदायका चासो, समस्या र सुझाव मन्त्री समक्ष राखेका थिए। केन्द्रीय अनुसन्धान ब्यूरोले खेल निलेमतो तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघका निलम्बित अध्यक्ष पंकज विक्रम नेम्बाङ सहित चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमवाङ, महासचिव रायको सदस्य रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। सीआईबीको अनुसन्धान अनुसार चारजनाबाट कुल 66,53,000 रूपियाँ अनियमित भएको निष्कर्ष निकालिएको छ। तिनी आधारमा उनीहरू विरूद्ध खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरिएको हो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँ उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चूलो वितरण गर्न थालेका छन्। काठमाडौँ बाहिरबाट आएर स्नातक तथा त्यसभन्दा माथिल्लो तहमा अध्ययनरत करिब 250 विद्यार्थीलाई लक्षित गर्दै केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत मंगलबारदेखि चूलो वितरण गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले संयुक्त पहलमा यो कार्यक्रम अघि बढ़ाएको हो। का अनुसार असोज 22, 23 र 26 गते यो वितरण कार्यक्रम सञ्चालन हुनेछ। एलपी ग्यासको मूल्य वृद्धि र सहज उपलब्धता नहुँदा विद्यार्थीले भोग्नु परेको समस्या मध्यनजर गर्दै राहत स्वरूप विद्युतीय चूलो वितरण गरिएको केन्द्रले जनाएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भएको थियो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँमा कारोबार भएको थियो। आइतबार सुनको भाव तोलाको 2,91,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित छैटौं चरणको यूएस ग्रीन रणनीतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गर्नुभएको चीनिया समाचार संस्था सिन्हाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रूबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँको भनाइ छ। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: Siphonia.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसीसार आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्सोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्सोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: बेसी सहरी खोली रेडियो मर्सिङ दुर्ले यो भाषा कतै छाबा कुए खैमु खोङ
10: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ डिङ्गेन ओल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
1: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
8: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
8: जाने त भने बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
9: सम्पर्क फोन 9849068924 9850086780
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: sip on ya. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664551901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लम्जुङ
4: सम्पर्क मोबाइल नम्बर 98464595 0094 र 98065854

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: दुनियाँ भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
5: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको।
6: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
7: होस् गरे होस् तर चमेली, यो लग्न मान्छेको त केही भरुन्न।
6: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
8: खाली राखेर काख परेको थिए।
9: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्छ।
6: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
10: हिजोको आन्दोलनमा

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाडामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका दुई माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विचैट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियानझिङ र 47 वर्षीय झौ लोङक्विङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए।

0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार कारसँगको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको 2 पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने के गर्ने होला?
1: होइन ए दाई, यति कुरामै किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 1417 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन् उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ अब विदेशको खबर भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो अब खेल खबर अर्जेन्टिनाका सरकारी वकिलहरूकुले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन् मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन् चार भन्जेन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। पेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनात। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181। वेबसाइट झुले.com.np।
6: पुरुष स्वास्थ्य आफ्नै जिम्मेवारी, लाज होइन स्वस्थ रहने गरौं तयारी। समस्या लुकाएर नबसौं, समयमै जाँच गरौं।
7: यौन स्वास्थ्य होस् वा प्रजनन स्वास्थ्य, ढुक्क भएर विशेषज्ञसँग कुरा गरौं।
6: नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज।
7: हरेक दिन बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म विशेषज्ञ सेवा। सोमबार मंगलबार र बिहिबार बिहान 11 बजेदेखि 1 बजेसम्म।
6: जाँच गरौं, सल्लाह लिऊ, स्वस्थ जीवन तर्फ अघि बढौं।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू ₹3 करोड सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
14: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्ड उपत्यकामा भोलि र पर्सि विद्युत आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेको र भोलि शनिबार तथा पर्सि आइतबार विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाण्ड उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागि हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तरोन्नति आयोजनाका अनुसार दुई दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ, सिउचाटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ। र काठमाण्डु जिल्ला अदालत दशैं विदाको समयमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना निकालेर पर्सि आइतबार असोज 25 गतेदेखि कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन खुल्ला रहने जानकारी दिएको हो। अदालतले घटस्थापना, शनिबार फूलपाती र विजया दशमीको टीकाको दिन बाहेक अरू दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सेवा दिने जनाएको छ। दशैं विदाको समयमा अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरूरी पक्राउ पूर्जी समर्थन गर्ने, फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्ने भएमा जरिवाना रकम बुझ्ने लगायत सेवा प्रदान गरिने अदालतले जनाएको छ। दिउँसो तीन बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। काठमाडौँ उपत्यकामा भोलि र पर्सी विद्युत आपूर्ति प्रभावित हुन सक्ने। माता तीर्थ शिवचटार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गरिँदै र काठमाडौँ जिल्ला अदालत दशैं विदाको समयमा पनि खुल्ला रहने। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: गुड मर्निङ मिस,
0: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
0: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
9: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लम्जुङ कालिका फर्निचर उद्योग, बेसीसर साथ लम्जुङ।
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 9846-90301, 9846-74-065।
3: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463838518, 98463838518।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: दुनिया भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे त्यसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर
3: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए
5: होस् गरे होस् त चमेली यो लगन मान्छेको त केही भरुन्न
4: कलाकारहरू सुरक्षा पन्त मुकुन भुषाल नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल
6: को खाली राखेर काख परेको थिए त्यही काख पनि आज रित्त भयो
7: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ
4: कलाकारहरू रवि कार्की लाया संग्रौला लक्ष्मीनाथ तिमिल सिन्हा राम गौतम लगायतका कलाकारको प्रस्तुति
8: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए जो मारिए पनि नेपाली नै त थिए
9: सारा नेपालीहरूको सपना आकाशमा नि मुटुहरू बाकसमा हुन्छ भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस् यो सिस्टम रोकिनै पर्छ
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97-497-38-798

पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Mania, Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
0: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
3: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
4: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोप्राइटर दिलीप श्रेष्ठ
1: एएस किचन हाउस बेसी सहर नगरपालिका 7 एनआईएमबी बैंक अगाडि
3: थप जानकारीको लागि सम्पर्क 9556074486
2: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
2: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556046662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
8: हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मुख्य कार्यालय बेसी सहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी सहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूको लागि भोटेवाडा सेवा केन्द्र सेउडीबार साधारण सभा हुने मिति र स्थान यही असोज 24 गते शनिबार बिहान 11:30 बजे सृजनशील तमु आमा समूहको भवन सुन्दर बजार 9 पहिरे नोट एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसी सहर 7 भीमसेन स्थान लमजुङ थप जानकारीको लागि सम्पर्क हातेमालो वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बेसी सहर 0665209155295925 खुदी सदस्य सेवा कार्यालय 9556876624 र भोटेवडा सदस्य सेवा कार्यालय 0664002625

0: sip on ya. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856074486

0: Mania.
1: Extreme energy drink.
2: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भई मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: Patagonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840